0: It's 9:15 a.m. This time check is brought to you by Dr. Hamid General Homeo and Schwabe Germany, proudly serving Pakistan with the best of homeopathy for 75 remarkable years.
1: HBL Freedom Account ke saath Muft IBFT, Muft Checkbook, Muft Online Banking aur behtareen Mobile App ki sahulat ke saath HBL Freedom Account, jahan khwab, wahan HBL.
2: महिराना देखभाल में फितरत परवान चढ़ती है. शॉबे सिंगल रेमेडीज मखसूस हर्बल फार्म्स और नबताती बागा से हासिल की जाती हैं, ताकि आपको ऐसा मयार मिले जिस पर आप मुकम्मल भरोसा कर सकें. डॉक्टर हमीद जनरल होमियो और शॉबे जर्मनी के पाकिस्तान में 75 साल सिर्फ सेहतमंद पाकिस्तान के नाम.
1: HBL फ्रीडम अकाउंट के साथ मुफ्त IBFT, मुफ्त चेकबुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ HBL फ्रीडम अकाउंट, जहां ख्वाब वहां HBL.
3: पब्लिक सर्विस मैसेज. شدید گرمی کے باعث شہریوں سے گزارش ہے کہ صبح 11 بجے سے شام 4 بجے کے درمیان خاص احتیاطی تدابیر اختیار کریں. غیر ضروری طور پر باہر جانے سے گریز کریں, ہلکے کپڑے پہنے, سر ڈھانپ کر رکھیں. دھوپ میں سخت جسمانی مشقت سے بچیں اور بچوں, بزرگوں اور بیمار افراد کا خاص خیال رکھیں. زیادہ پانی پیئیں اور محفوظ رہیں. یہ عوامی آگاہی پیغام حکومت سندھ, پی ڈی ایم اے, کمشنر کراچی, کے الیکٹرک اور سیلانی ویلفیئر ٹرسٹ کے تعاون سے پیش کیا جا رہا ہے.
1: HBL فریڈم اکاؤنٹ کے ساتھ مفت IBFT, مفت چیک بک, مفت آن لائن بینکنگ اور بہترین موبائل ایپ کی سہولت کے ساتھ HBL فریڈم اکاؤنٹ, جہاں خواب وہاں HBL.
4: Apple, Samsung and Nothing phones on easy installments. You heard that right. Postpay by Jazz Handset installment program ke saath aaj hi apna naya premium 5G handset hasil kare. Aur payment 12 mahine.

0: स्कूल में इतना पीछे पीछे क्यों रहती हो?
1: आगे जाऊंगी तो सबको ये डैंड्रफ दिखेगा, सब मजाक उड़ाएंगे।
2: अब एग और योगर्ट के साथ तुम रहोगी आगे और डैंड्रफ रहे 100% पीछे।
1: सिर्फ मैल रहेगी आगे बस।
2: नया लाइफ बॉय एंटी डैंड्रफ शैम्पू, पहली बार एग एंड योगर्ट के साथ। अब बालों से 100% खुश्की जाए, आगे बढ़ने का कॉन्फिडेंस आए। लाइफ बॉय एंटी डैंड्रफ शैम्पू विथ योगर्ट एंड एग, 100% आगे बढ़ो बिना रुके।
3: Apple, Samsung and Nothing phones on easy installments. You heard that right. Postpay by Jazz Handset Installment Program ke saath aaj hi apna naya premium 5G handset hasil kare. Aur payment 12 mahino ke aasan installments mein. Visit your nearest Jazz Experience Center today and get your latest smartphone. Let go with Postpay by Jazz.
4: This program is brought to you by
5: AGS Tubular Likhai Kaam. AGS Tubular Battery. दिल को है आराम।
6: एंड कूल किंग हेयर ऑयल, जैसे चलता फिरता एसी।
7: एंड HBL फ्रीडम अकाउंट, जहां ख्वाब वहां HBL।
8: एंड अगर आप हैं इन ड्राइव कार, बाइक या रिक्शा ड्राइवर, तो 4 मई से 12 जुलाई तक वीकली चैलेंजेस में हिस्सा लें।
9: एंड जो चाहे खरीदो, पैसे आराम से दे दो, ये लो बाय जस्ट कैश।
10: एंड लिव लाइटर, हैव अ वेट मैनेजमेंट कॉन्वर्सेशन विद योर डॉक्टर टुडे।
11: And Phoenix laga aur bhul ja, Phoenix laga aur bhul ja.
12: And
13: toofan hai ye, har jeet ki pehchan hai ye.
12: And
2: Life Boy anti dandruff shampoo with yogurt and egg, 100% aage badho bina ruke.
14: Bain al-aqwami safar par rawana hone wale mutawajjih hoon. ایسی آن لائن ایپس اور پلیٹ فارم سے اجتناب کریں جو پیسوں کی عوض کسی نامعلوم شخص کا سامان آپ کے اپنے سامان کے ساتھ لے جانے کے لیے کرتے ہیں۔ یہ آسان کمائی کا طریقہ تو نظر آتا ہے، لیکن حقیقت میں خطرناک جال ہے۔ منشیات فروش انہی طریقوں کو استعمال کر کے منشیات سمگل کر رہے ہیں۔ یاد رکھیں، اگر آپ کے سامان سے منشیات برآمد ہوئی تو قانوناً اس جرم کے ذمہ دار صرف آپ ہوں گے۔ خبردار، کسی اجنبی کا سامان دوران سفر اپنے ساتھ لے جانا آپ کے لیے خطرناک ہو سکتا ہے۔
15: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
16: قدرت کا نظام توازن پر قائم ہے،
17: وسائل سے زیادہ آبادی کے بوجھ سے توازن بگڑ جاتا ہے۔
18: گھر کے افراد اور آمدن میں توازن
19: ہماری ذمہ داری ہے۔
20: خاندانی منصوبہ بندی کے طریقوں پر عمل کر کے اپنی ذمہ داری پوری کریں۔
15: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
21: FM 100. Like us on facebook.com/FM247365.
22: FM247365.
23: FM 100.
24: 31 سال FM 100 آپ کی آواز۔ السلام علیکم پاکستان۔
25: السلام علیکم پاکستان۔
26: Turn it up!

0: 7:15 p.m. This time check is brought to you by Dr. Hamid General Homeo and Schwabe Germany, proudly serving Pakistan with the best of homeopathy for 75 remarkable years.
1: HBL Freedom Account ke saath Muft IBFT, Muft Checkbook, Muft Online Banking aur behtareen Mobile App ki sahulat ke saath HBL Freedom Account, jahan khwab, wahan HBL.
2: Cool King. बॉस की डिमांड्स ने कर दिया दिमाग का सिस्टम हैंग.
3: लगाओ कूल किंग हेयर ऑयल और कूल हो जाओ. कूल किंग हेयर ऑयल, जैसे चलता फिरता एसी.
1: HBL फ्रीडम अकाउंट के साथ मुफ्त IBFT, मुफ्त चेकबुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ HBL फ्रीडम अकाउंट, जहां खाब वहां HBL.
4: خالص اجزا بھروسے مند شفا شوابے سنگل ریمیڈیز قدرت کے بہترین اجزا سے تیار کی گئی ہیں کیونکہ آپ کی صحت اس سے کم کی حقدار نہیں ڈاکٹر حمید جنرل ہومیو اور شوابے سنگل ریمیڈیز 75 سالوں سے پاکستان میں نسلوں کا بھروسہ
5: Apple, Samsung and Nothing phones on easy installments. You heard that right. Postpay by Jazz Handset Installment Program ke saath aaj hi apna naya premium 5G handset hasil kare. Aur payment 12 mahino ke aasan installments mein. Visit your nearest Jazz Experience Center today and get your latest smartphone. Let go with Postpay by Jazz.
0: This program

0: It's 7:45 PM. This time check is brought to you by Phoenix Batteries. Phoenix laga aur bhul ja. Phoenix laga aur bhul ja. HBL Freedom Account ke saath apne khwabon aur business ko de azadi ki udaan. Muft IBFT, muft checkbook, muft online banking aur behtareen mobile app ki sahulat ke saath account khole digitally. Ya visit kare apni kareebi HBL branch. HBL Freedom Account. Jahan khab, wahan HBL. Cool King.
1: Bijli ka bill dekha. Aankhon ne double check kiya. Phir bhi shock same. Isi baat. Lekin BP high.
2: Lagao Cool King Hair Oil. Aur cool ho jao. Cool King Hair Oil. Jaise chalta phirta AC.
0: HBL Freedom Account ke saath muft IBFT, muft checkbook, muft online banking aur behtareen mobile app ki sahulat ke saath HBL Freedom Account, jahan khwab, wahan HBL.
3: Apple, Samsung and Nothing phones on easy installments. You heard that right. Postpay by Jazz Handset Installment Program ke saath aaj hi apna naya premium 5G handset hasil kare. Aur payment 12 mahino ke aasan installments mein. Visit your nearest Jazz Experience Center today and get your latest smartphone. Let go with Postpay by Jazz.
0: This program is brought to you by Tufaan Hai.
4: तेजी से फैलती डिजिटल दुनिया एक जबरदस्त सलाहियत के साथ साथ एक अहम जिम्मेदारी भी. मजहबी, फिरका वाराना या नस्ली बुनियाद पर नफरत अंगेजी, दहशतगर्दी की तरगीब से मुतल्लिक किसी भी तरह का मवाद फैलाना, इलेक्ट्रॉनिक जालसाजी, स्पैमिंग, धोखा दही, बशमूल आइडेंटिटी थेफ्ट, चाइल्ड पोर्नोग्राफी और साइबर स्टॉकिंग और अनचाही मुदाखलत, मसलन किसी भी फर्द से जबरदस्ती या बार बार राबिता करना, मुतल्लिका शख्स की रजामंदी के बगैर उसकी तस्वीर या वीडियोस बनाना और शेयर करना वगैरह संगीन जराइम है. इस तरह की खिलाफ वर्जियाँ पाकिस्तान इलेक्ट्रॉनिक क्राइम्स एक्ट और दीगर कानून के तहत कानूनी नतायज की मुतहम्मिल हैं. अगर आप इस बारे में कोई सवाल करना, इस सिलसिले में मदद तलब करना, किसी वाकये की इत्तला देना या इन कानून की खिलाफ वर्जी के मुर्तकिब अफराद के बारे में हुकूमत की मुआवनत करना चाहते हैं, तो बराहे करम हमारी हेल्पलाइन पर कॉल करें.
5: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया. बच्चों का ऑनलाइन तहफ्फुज आपकी जिम्मेदारी है. अपने बच्चों को ऑनलाइन राब्तों का महफूज तरीका इस्तेमाल सिखाएं. इंटरनेट के जरिए खेलों, तफरी और तालीमी सरगर्मियों में शामिल होने के फवायद जरूर हैं, लेकिन इसमें नामुनासिब मवाद, साइबर बुलिंग और दीगर ऑनलाइन नुकसानात जैसे मुमकिन खतरात भी मौजूद हैं. वालिदैन और असातिज़ा की जानिब से बच्चों की निगरानी और रहनुमाई न होने की सूरत में बच्चे बासानी मनफी सरगर्मियों का शिकार हो सकते हैं. वालिदैन को अपने बच्चों की ऑनलाइन सरगर्मियों के हवाले से आगाह और होशियार रहने की जरूरत है. बच्चों को नुकसानदेह मवाद जैसे नफरत अंगेज तकरीर, गुस्ताखाना और फहश मवाद वगैरह अपलोड और शेयर करने के कानूनी नतायज के हवाले से भी शऊर और आगाही इंतहाई अहमियत की हामिल है. पीटीए की वेबसाइट पर पेरेंटल कंट्रोल सॉफ्टवेयर की एक फहरिस्त दस्तियाब है, ताकि वालदैन अपने बच्चों की ऑनलाइन सरगर्मियों की निगरानी करते हुए उन्हें ऑनलाइन नुकसान से महफूज रखें. www.pta.gov.pk. मुफाद आमा के लिए ये पैगाम FM 100 और हुकूमत पाकिस्तान की जानिब से पेश किया गया.
6: डेंगू एक खतरनाक बीमारी है जो मच्छर के काटने से फैलती है. सुबह सूरज निकलने के बाद और शाम सूरज गुरूब होने से पहले ये मच्छर आपको काट सकता है. अगर आपको अचानक तेज बुखार, शदीद सरदर्द, जिस्म और जोड़ों में दर्द, मतली या कमजोरी महसूस हो तो फौरन डॉक्टर से रुजू करें. डेंगू का मच्छर साफ पानी में पैदा होता है, इसलिए घर और इर्द गिर्द कहीं भी पानी जमा न होने दें. पानी की टैंकियों को ढांप कर रखें. गमलों और कूलर का पानी बाकायदगी से तब्दील करें. लंबी आस्तीन वाले कपड़े पहनें. मच्छर मार स्प्रे और मच्छरदानी का इस्तेमाल करें. याद रखें, एहतियात ही डेंगू से बचाव का बेहतरीन तरीका है. डेंगू से बचाओ, आपकी एहतियात, आपकी हिफाजत.
5: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया.
7: किसी भी इंसान के लिए सबसे अहम होती है उसकी सेहत.
8: شخص کو دیکھ کے اس کی صحت کے بارے میں اندازے نہ لگائیں۔
7: مجھے پتا ہے کہ میرا وزن زیادہ ہے، لیکن اس کا مطلب یہ نہیں کہ وہ واک نہیں کرتا۔
9: جی ہاں، مجھے بھی لوگ موٹی کہتے ہیں، مگر ایسا نہیں کہ میں بہت کھاتی ہوں۔
8: ہم بنا کسی تحقیق کے بس باتیں بنانے کا فن جانتے ہیں۔ سامنے والے پر کیا گزری ہمیں سے کیا۔
7: میں اوبیسیٹی کا شکار ہوں، صرف واک سے یہ کم نہیں۔
9: موٹاپا ایک بیماری ہے، صرف میٹھا نہ کھانے سے ختم نہیں ہوگی۔
8: صرف باتیں بنانے سے ہم اس کا مقابلہ نہیں کر سکتے۔
9: ابھی اسی وقت اپنا بی ایم آئی چیک کروائیے،
7: یعنی اپنے ویٹ کو اپنی ہائٹ کی مناسبت سے جانچیں
8: اور اس وزن کی اصل حقیقت کو سمجھیں۔
7: آئیے ویٹ سے آگے کا سوچیں۔
5: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
10: فراڈ اور جعلی پیغامات سے ہوشیار رہیں۔ فراڈ کرنے والے جعلی پیغامات اور کالز کے ذریعے آپ کی ذاتی یا مالی معلومات حاصل کرنے کی کوشش کرتے ہیں۔ ایسے پیغامات پر بالکل یقین نہ کریں جن میں انعام، اکاؤنٹ بند ہونے یا آپ کو آپ کی ذاتی معلومات کی ویریفیکیشن کا کہا جائے۔ یاد رکھیں، یہ فراڈ بھی ہو سکتا ہے۔ آئیے جانتے ہیں فراڈ کے عام طریقے۔ پی ٹی اے بینک یا سرکاری ادارے کا نمائندہ بن کر آپ سے آپ کی ذاتی معلومات طلب کرنا، جعلی کوریئر یا حکومتی اسکیموں کا نام استعمال کرتے ہوئے آپ کو جھانسہ دینا، آپ کو مشکوک لنکس یا کیو آر کوڈز بھیجنا۔ یاد رکھیں، پی ٹی اے بینک یا کوئی بھی سرکاری ادارہ کبھی بھی فون، ای میل یا پیغام کے ذریعے آپ سے پاس ورڈ، او ٹی پی یا سی این آئی سی نہیں مانگتا۔ لہذا کسی بھی مشکوک لنک پر ہرگز کلک نہ کریں اور اپنی معلومات ہرگز کسی کے ساتھ شیئر نہ کریں۔ اور اگر کوئی فراڈ کال یا پیغام موصول ہو، اس کا جواب مت دیں۔ اپنی شکایت کا اندراج complaint.pta.gov.pk یا پی ٹی اے سی ایم ایس موبائل ایپ پر رپورٹ کریں، یا پی ٹی اے کی ہیلپ لائن 0800-55055 پر اپنی شکایت کا اندراج کریں۔ واٹس ایپ پر موصول ہونے والا پیغام براہ راست واٹس ایپ کو رپورٹ کریں۔ اس کے علاوہ سائبر کرائم کے حوالے سے آپ اپنی شکایت کا اندراج 1799 یا complaint.ncci.gov.pk پر بھی کر سکتے ہیں۔ بینک فراڈ کے لیے cpd.helpdesk.sbp.org.pk پر وزٹ کریں۔ یاد رکھیں، آپ کی آگاہی ہی آپ کا تحفظ ہے۔ ڈیجیٹل دنیا میں محفوظ قدم، پاکستان ٹیلی کمیونیکیشن اتھارٹی۔
11: یہ مفاد عامہ کا پیغام آپ تک پاکستان ٹیلی کمیونیکیشن اتھارٹی کی جانب سے پیش کیا گیا ہے۔
12: FM 100 100.

Assalamualaikum, Assalamualaikum Pakistan. मेरा नाम है नदीम अख्तर और प्यार से आप लोग मुझे कहते हो यानी सोने हो। स्लीपलेस नाइट में मैं हूं आपके साथ, आपका और मेरा साथ है जनाब तीन बजे तक। और आज तीन बजे तक सजाएंगे महफिल कुछ शेर व शायरी की, कुछ सुनेंगे प्यारे प्यारे से मैलो से ट्रैक्स और गजलें। तो बज़्म गजल बज़्म शायरी में आपको कहते हैं खुशामदीद। इसमें शामिल होने का बहुत ही आसान सा तरीका है, अपने मोबाइल के राइट मैसेज में जाइए, के चाय लिखिए, स्पेस दीजिए अपना प्यारा सा नाम, प्यारा सा मैसेज और उसको सेंड कर दीजिए 3636 पर। जो लोग इस वक्त कार ड्राइव कर रहे हैं उनसे रिक्वेस्ट है कि प्लीज अपनी गाड़ी की हेडलाइट लो बीम पर रखें, बड़ी मेहरबानी होगी। ट्रैफिक सिग्नल की पासदारी भी करेंगे तो भी मेहरबानी होगी। अच्छा, अक्सर क्योंकि आज का शो जो है वो शेर व शायरी के हवाले से, प्यार मोहब्बत के हवाले से, याद के हवाले से, रिश्तों के हवाले से, दिल के हवाले से हम बात करते रहते हैं। हर कोई अपनी अपनी राय का इजहार भी करता है, अपने अपने एक्सपीरियंस भी शेयर करने की कोशिश करते हैं और उनको लफ्जों की शक्ल देते हैं। तो आज मेरे जहन में एक बात आई, ऐसे ही आई, और वो ये आई है कि हम मोहब्बत तो कर लेते हैं, ठीक है ना, ये तो बात फैक्ट है कि मोहब्बत की नहीं जाती, मोहब्बत हो जाती है, ये फैक्ट है बिल्कुल। लेकिन मोहब्बत होती कैसे है, ये भी सोचने की बात है ना। ऐसा तो होता नहीं है कि कोई स्पेसिफिक इंसान को आपने देखा और देखते ही दिल दे बैठे, ऐसा है चले दिल दे बैठे, मगर उस इंसान को देखकर दिल ने ऐसा क्यों कहा कि इसको दिल दे दो। कुछ मोहब्बतें तो ऐसी ही होती हैं कि देखा और दिल दे बैठे, और कुछ मोहब्बतें ऐसी होती हैं कि वक्त कुछ साथ बिताने के बाद, अगर वक्त नहीं भी बिताया है तो किसी शख्सियत को पसंद कर लिया, दिल कह रहा है कि भाई इसको बार बार देखो, इसके बारे में जानो, तो उसके बाद फिर कहीं जाकर मोहब्बत होती। तो सवाल है, आप जितने भी सुन रहे हैं इस वक्त मेरे सामने, कि मोहब्बत हो जाती है ये तो है, लेकिन क्या देखकर होती है मोहब्बत? कुछ ना कुछ तो होता है ना। हाय हाय हाय। अब जैसे एक मिसाल है, ये मिसाल दे रहा हूं, जहन में रखिएगा, कोई भी मेरी जात से इस बात को मुंसलिक ना करे, क्योंकि हम आरजे हैं और हमारा काम है कि हमारे सुनने वाली जितनी भी समाचे हैं उन तक अपनी बात उस तरह पहुंचाएं कि वो समझ पाए। तो कोई ना कोई मिसाल दी जाती है, तो मिसाल मैं इस हवाले से इस तरह दूंगा कि मैंने एक लड़की को देखा। वैसे तो इंसान कितनी लड़कियों को ही देखता है। उस लड़की में मुझे खास बात नजर आई, थोड़ी सी दूसरी लड़कियों से हटके थी, खासकर जो खूबसूरत लड़कियां होती हैं उनसे हटकर थी। उसमें मुझे डिसेंसी नजर आई, ठहराव नजर आया, इतनी कम उम्र में, यानी कि 16-17 साल की उम्र में, इतने प्यारे चेहरे को लेकर वो घूमती है, स्कूल जाती है या कॉलेज जाती है, जिस तरह आम और लड़कियां होती हैं उससे मैंने मुख्तलिफ देखा उसको, मुझे अच्छा लगा। अब सिलसिला ये हुआ कि आहिस्ता आहिस्ता, पहले जब वो
محلے سے گزرتی تھی تو مجھے کبھی خیال بھی نہیں آیا اس کا کہ کوئی گزرا ہے یا نہیں گزرا، لیکن جب میں نے اس کی یہ خوبی محسوس کی تو جب بھی وہ گزرتی تھی تو میری نظریں اس کی طرف جم جاتی تھیں۔ اور اس کو گلی کے نکڑ تک چھوڑتی تھی، دیکھتا تھا اور میری جستجو، میری محبت کہہ لیں یا میری بے چینی اور بڑھنے لگی، یا میری پسندیدگی اور بڑھنے لگی جب میں نے اس کو گلی کے نکڑ تک چھوڑنے لگا، تو میری نظریں چھوڑنے لگی، تو مجھے یہ احساس ہوا کہ یہ تو دائیں بائیں بھی نہیں دیکھتی، سیدھا روٹ دیکھتی ہوئے چلی جاتی ہے۔ کبھی اس کو کھلکھلاتے ہوئے، مذاق کرتے ہوئے نہیں دیکھا، تو مجھے اس کی یہ ادائیں بہت اچھی لگی۔ رات کو اس کے بارے میں ہی سوچتا رہتا تھا، دن کو بھی اس کے بارے میں سوچتا رہتا تھا۔ سمجھ نہیں آ رہا تھا یہ کیا سین ہے بھائی، کسی نہ کسی طریقے سے دل چاہتا تھا اس سے بات کروں۔ آخر ایک وقت ایسا آ ہی گیا کہ وہ اپنی دوست کے ساتھ کہیں جا رہی تھی، تو اس کی دوست مجھے جانتی تھی، کہنے لگی ندیم بھائی یہ فلاں چیز کہاں ملے گی؟ کان اس کی آواز سن رہے تھے، ذہن اور آنکھیں اس کی دوسری کی طرف لگی ہوئی تھی۔ کچھ لمحے گزرے، ندیم بھائی میں نے آپ سے کچھ پوچھا ہے۔ ہاں ہاں ہاں ہاں، یہ آگے ہی تم جاؤ گی تو سیدھے ہاتھ پر ایک دکان ہے، وہاں تمہیں جو چاہیے وہ مل جائے گا۔ لیکن نظریں اسی کی طرف تھی۔ خیر جی، اور وقت گزرا، جب اس سے بات ہوئی تو ایسا لگا کہ اس کی بات میں ٹھہراؤ بہت ہے۔ خیر آخر کار مجھے اس سے محبت ہو گئی۔ یہ ایک چھوٹی سی ایگزامپل دی ہے، کسی خوبصورت چہرے کو دیکھا یا کسی کی، مطلب آپ کیا اس میں پسند کرتے ہیں۔ میں نے جیسے آپ کو اس قصے میں یہ بتانے کی کوشش کی ہے کہ جب انسان کا دل کہتا ہے کہ یار اس کو دیکھو، اس کو دل دے دو، تو کوئی نہ کوئی بات ہوتی۔ کیا آپ نے سوچ کے دل دیا؟ کیونکہ آپ جتنے بھی سننے والے ہیں، کسی نے اپنے کسی نہ کسی لمحے اپنا دل ضرور کسی کو دیا ہے، کسی نے بتا دیا کہ میں نے میرا دل آپ کا ہوا اور کوئی بتا بھی نہیں پایا، لیکن دل دے بیٹھا یا بیٹھی تھی۔ تو اس طرح کی بات سلسلہ کار رہیں گے، ضرور بتائیے گا، اور آپ لوگوں کے میسیجز بے انتہا آ چکے ہیں، وہ ہم ضرور پڑھیں گے، لیکن آپ کو وارم اپ بھی کریں گے، ایک بہت ہی خوبصورت غزل نما گیت سے پروگرام کا آغاز کریں گے۔ سماعت فرمائیے۔